0: बढ़नाले ये तीखेरा दुख पर विदे न पढ़नाले मोमा स्वर्गे मुनु भयो म 5 वर्ष को हुँदा बालखमा पढ्न पाइन 7.5 ले छुँदा जय श्री पशुपतिनाथ म दुखीको गर्नु सायदा
1: सारे महिनामा पानी पुरी रुझाउने लो यो मेरो मन कसरी बुझाउने भन्थिन् है चाहिँ

परी रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् है मैं चाहिँले रुँदै धर नौ डाँडा पारी छ कम्पनी सह बिछोडको बेलैमा बिछोडको बेलैमा छङछङी बगने खरेको लम अब त छोरा कुद्ने बोला दिनभरि खेल्दो मलाई नै भुल्दो साथ परेपछि आमालाई

दुई तीन चार पाँच छ गन्दै सब गरेको सपना देखे मायानु मैले तिम्रो सिउँदो मरेको कच्चो कच्चो पिरालुको प्याउने माया भयो मन मात्रै लोभ्याउने गुरुबा पछिमुरे छुक छुक सपना देखे मायालु मैले तिम्रो सिउँदो गरेको युत पानी पधेरी टाढा भो दिन बिताउन साह्रै गाह्रो भो पूर्व पछि